0: आप सुन रहे हैं यू मैटर
1: आरजे सफा और आरजे महविश के साथ
0: एफएम 107 पर दिल से देसी
2: रेडी राइट हम एक दफा फिर आ गए हैं दोबारा से और हम सवाल कर चुके हैं आपसे
3: और सवाल और क्या है ये हम रिपीट कर देते हैं क्योंकि अक्सर लोग पूछ रहे हैं कि सवाल क्या है यही समझ में नहीं आ रहा देखिए सवाल बड़ा सिंपल सा है सवाल ये है कि जरा ये हमारी कश्मकश दूर करें कि क्या आप किसी को माफ कर सकते हैं लेकिन फिर भी उन्हें अपनी जिंदगी में वापस ना लाएं क्योंकि कुछ लोग ऐसे होते हैं मुझे पता है कुछ कुछ रिलेशंस ऐसे होते हैं जिनके साथ आपने निभानी ही होती है एक होती है बाउंड्री क्रिएट करना वो बाउंड्री क्रिएट करके रख सकते हो आपके नहीं रख सकते
2: exactly.
3: कि हाँ भाई ना मैं तेरी में आ रहा हूँ ना तू मेरी में आ
2: हाँ बिल्कुल ऐसे ही अच्छा जी अस्सलाम वालेकुम रहमतुल्लाहि बरकातहू मावश मैम सफा जी गुड मॉर्निंग आपको तमाम लिसनर्स को एमबीबी और ये कह रहे थे जब तुम कह रही थी ना मेरे साथ हो रहा है मैं रात में 3 बजे उठ जाती हूँ तो ये उसके ऊपर बहुत असर है मेरे साथ भी हो रहा है ऐसा ही ये वाला सीन
3: हमारी दोनों की उम्रें हो गई हैं भाई
2: और इसके साथ ही जी फॉरगिव बट डोंट फॉरगेट
3: हाँ भी यही बात
2: जबरदस्त और असमत आफरीदी कहते हैं अस्सलाम वालेकुम टू बोथ ऑफ सिस्टर्स मेरा मौकफ थोड़ा सा मुख्तलिफ है आप लोगों से आज के टॉपिक पे मुझे लगता है कि जिसको हम माफ़ करते हैं उस शख्स के साथ हमारा कोई रिलेशन होता है या पास्ट में या फ्यूचर में इसीलिए तो हम उसे माफ़ करते हैं बिकॉज में वो कहीं ना कहीं इम्पॉर्टेंट है हमारी ज़िंदगियों में बिकॉज जिसको हम माफ़ करते हैं वो उसने शायद कोई गलती की हो बट गुनाह नहीं और जब गुनाह किया है तो माफ़ी अल्लाह देता है तो फिर गलती क्या चीज़ है अच्छा अशफाक अहमद कहते हैं जब तुम किसी को उसकी गलती पे माफ़ करते हो तो उसको अपना समझते हो और उसको माफ़ करते वक्त उसको उसकी इंसानी फितरत के साथ कबूल भी किया करो क्योंकि ज़रूरी नहीं कि वो दोबारा गलती ना दोहराए उसको माफ़ करना है तो ऐसे करो उसको ये ज़िंदगी भर महसूस ही ना हो कि तुम उसके लिए दिल में कोई रोक या शक लिए पाल रहे हो क्योंकि अगर तुम ऐसा करोगे तो ये रोक खुद तुम्हारे दिल से निकल के तुम्हारे वजूद में फैल जाएगा किसी कैंसर की तरह अच्छा मैं बिल्कुल ही इत्तफाक नहीं करती इस बात से
3: कि
2: जिसको हम माफ़ करते हैं उसे हम अपना समझते हैं भाई माफ़ तो मतलब आप देखिए ना छोटी छोटी बातें होती हैं मतलब कोई जरूरी थोड़ी है
3: सिनेरियो डिफरेंट हो सकते हैं ना
2: exactly.
3: अच्छा एक बात एक नॉर्मल सी बात है मावेश हाँ. जॉइंट फैमिली सिस्टम में जो खातिन रहती है ना उनका ये एक बड़ा मसला होता है कि लोग उनकी बातों में बोलते हैं या एक्स वाई जेड फॉर एग्जाम्पल बच्चों के ऊपर ले लें कोई आपके बच्चे को हैंडल करे लेकिन जोर ज़बरदस्ती के साथ रोब के साथ या कभी जो है ना वो होता है एक आधा चपेट भी लगा दिया तो उसके ऊपर जो है ना माफ़ी नहीं है भाई आप कुछ भी कर सकते हो आप मेरे बच्चे के ऊपर हाथ नहीं उठा सकते उसके ऊपर नहीं है माफ़ी उसके ऊपर आपको लोगों को बाउंड्रीज दिखानी पड़ती है आपने कभी ना दिखाई हो आप अपने ऊपर कभी ना चीखे हो कभी ना बोले हो लेकिन ये बात याद रखो जब आपकी औलाद के ऊपर आती है तो वहाँ पे बाउंड्रीज सेट करना बहुत ज़्यादा ज़रूरी है वहाँ पे माफ़ी नहीं आती
2: और नहीं वैसे भी मतलब जैसे अगर हम माफ़ करते हैं अब हम रिश्तेदारों की बात कर लें दोस्तों की बात कर लें या किसी की भी बात कर लें तो हमारा मतलब अगर किसी ने दिल दुखाया है किसी चीज़ के ऊपर कुछ भी हुआ है वो छोटी छोटी सी बात हो सकती है बहुत मामूली सी बातें होती हैं बाज़ोकात आपके ऊपर कोई पर्सनल ऐसा अटैक करता है मतलब कुछ बोल दे किसी भी चीज़ पे इस तरह की चीज़ें होती हैं लोग जानबूझ के कुछ लोग करते हैं इस किस्म की बातें तो अगर कोई इस किस्म की बातें करता है दिल तो दुखता है भाई इंसानी फितरत है लेकिन अब आपने मतलब किसी ने भी बोल दिया समझो वो आपके बहुत दूर का कोई मान जानने वाला है कुछ है आप उसको बिल्कुल भी अपना नहीं समझते उस वो आया उसने आके ऐसे ही बोल के चला गया तो आप कहोगे यार चलो छोड़ो यार मतलब अल्लाह के लिए माफ़ कर दिया अगर एक आध दफ़ा इस किस्म की कोई चीज़ हुई लेकिन अगर उसने निशाना बना लिया आपको तो फिर डेफिनेटली आपने भी उसको उसकी ही जबान में समझाना है वो बड़ा ज़रूरी है
3: मोहल्ले में जो जान पहचान होती है लोगों की आपस में उसके अंदर एक दूसरे को बड़ा टॉन्ट मारते हैं ताने तुनके देकर बात करते हैं तो ऐसे लोगों को आपको आप बदतमीजी नहीं करो लेकिन आप उन्हें पहले तो दरगुजर कर दो अरे भाई इसका तो बात करने का तरीका ही ऐसा है कितने लोग कितने रिश्तेदार ऐसे हैं अरे भाई इसका बात करने
2: इवन मैं तो कहती हूँ करीबी जो रिश्ते हैं ना आपके करीबी वाले रिश्ते अगर आपके साथ उन्होंने कुछ की है मतलब हद कर दी है उन्होंने ठीक है आप माफ तो उनको भी कर दोगे लेकिन फिर भाई हमारे दिल से वो लोग भी ना यूं निकल जाते हैं फिर हम अपना नहीं समझते उनको चाहे वो कितने ही करीबी क्यों ना हो
3: उन गैदरिंग्स को भी अवॉइड करने लगते हैं जिनके अंदर वो जा रहे होते हैं
2: एग्जैक्टली तो जरूरी नहीं है मतलब आप माफ करो लेकिन इतने अक्लमंद हो कि आपने दोबारा उस बंदे को उस जगह पे दोबारा नहीं रखना है
3: Exactly.
2: मेरा मतलब ये एक बड़ा मतलब सीधा सा फार्मूला है और ये मेरा हमेशा से है कि यार आपने माफ कर देने का मतलब हरगिज़ ये नहीं है कि फिर हम आपको गले लगा के बैठे होंगे बहन मेरी तुम तो मेरी जिंदगी हो तुम तो मेरी जान हो ऐसा नहीं होने वाला
3: अच्छा ये बात मैं भी कहती हूँ कि माफी का मतलब ये नहीं होता कि जो कुछ आप के साथ हुआ है ना उसे आप भूल जाए माफी का मतलब ये होता है उस शख्स को दोबारा अपनी जिंदगी में वही जगह ना दें कभी कभी माफी का मतलब सिर्फ इतना होता है कि आप जो ना آپ کے دل کا درد جو ہے نا وہ خود کا کم ہو جاتا ہے. میں کہتی ہوں نا خود
2: صرف
3: کے لیے
2: ایک رشتہ ایسا ہوتا ہے جس میں ہم نا مطلب جانوروں کی طرح لڑ پڑتے ہیں, پھر اس کے بعد ہم ایک جیسے ہو جاتے ہیں. وہ وائف اینڈ ہسبینڈ کا اس میں پتہ نہیں کتنی چیزیں ایسی ہو جاتی ہے جو مطلب پاگل ہو جاؤ گے, اللہ تعالیٰ ہو جائے گا. لیکن اس میں آپ نا دوبارہ سے مطلب ایک ہوتا ہے کل سے تمہاری میں شکل نہیں دیکھوں گی پلٹ کے یا جو کچھ بھی,
3: مطلب کھانا نہیں کھانا مجھے,
2: یہ نہیں کروں گی اور یہ کروں گا کروں گی. تو لیکن پھر آپ اگلے دن
3: 15 منٹ میں ہائے بیچارے نے کچھ نہیں کھایا, اس کو کھانا بنا کے دے دوں.
2: تو یہ رشتہ مجھے ایسا لگتا ہے بھائی, اس کے علاوہ مجھے نہیں لگتا کہ کوئی اور رشتہ ایسا ہوگا اس طرح کا. ایگزیکٹلی, یہ اولاد کا رشتہ ہو سکتا ہے, ماں باپ کا رشتہ ہو سکتا ہے, باقی پھر کوئی اتنی رشتوں کی,
3: وہ بھی تب تک جب تک اولاد چھوٹی ہوتی ہے. جب وہ انڈیپینڈنٹ ہو جاتی ہے نا تو رشتوں کے بہت, آپ مانے نہیں مانے, جب اولاد انڈیپینڈنٹ ہو جاتی ہے کہ یہ گراؤنڈ ریئلٹی ہے جانوروں کے ساتھ, پرندوں کے ساتھ. آپ ان کے ساتھ دیکھیں, ان کا نظام اللہ تعالیٰ نے, سائیکل آف لائف. وہ جب انڈیپینڈنٹ ہو جاتے ہیں نا تو چیزیں مختلف ہو جاتی ہیں, اور اس کے لیے ایکسیپٹنس بہت زیادہ ضروری ہوتی ہے.
2: اسماء آفریدی پوچھ رہے ہیں کہ معافی کی ڈیفینیشن کیا ہے. اگر ہم کالر سے بات کر لیں اس کے بعد پھر آپ کو بتاتے ہیں معافی کی ڈیفینیشن کیا ہے. السلام علیکم.
4: وعلیکم السلام ورحمۃ
2: اللہ. جی کون بات کر رہے ہیں؟
4: آصف
2: انصاری. کیا کہتے ہیں آج کے ٹاپک پہ؟
4: آج کے ٹاپک پہ کچھ رشتے ایسے ہوتے ہیں جنہیں معاف کر کے ہمیں قبول کرنا پڑتا ہے.
3: ہاں قبول کرنا پڑتا ہے, صحیح ہے,
4: ٹھیک ہے, قبول کرنا پڑتا ہے. جو بہت جن کے ساتھ ہم رہتے ہیں, لائک وائف, ٹھیک ہے, بھائی ہو گئے, بہن ہو گئے, انہیں معاف کرنا ہماری مجبوری بھی ہے. لیکن ہاں پھر جو ہے جو چیز پہلے ہوتی ہے وہ چیز بعد میں نہیں, باؤنڈری ایک ہو جاتی ہے. پہلے جیسی بات نہیں آتی اگر کوئی ایسا. باقی باہری لوگ جو ہے ان سے تو ہم بہتر ہوتا ہے کہ پہلے ان کے مزاج سمجھ لیں. اگر ایسا لگتا ہے کہ وہ ہمارے عزت کے اوپر جو ہے غلطیاں کر رہے ہیں ہم, تو پھر ان سے تو رابطہ ہی ختم کر دینا چاہیے, ان سے دور ہو جانا چاہیے, بہتر یہی ہوتا ہے. باقی جو ہے معافی کوئی لفظ ہی نہیں ہے, کیونکہ آدمی ایک بار آپ معاف کرو گے کسی کو دوبارہ وہ پھر غلطیاں کرے گا, کہیں نہ کہیں فطرت بن جاتی ہے انسان کی.
3: باؤنڈری سیٹ کرنی چاہیے, صحیح,
4: ٹھیک ہے. اگر ایک سے دو بار آپ نے انہیں معاف کر دیا تو ان کی ایک فطرت بن جاتی ہے, ہم غلطی کرتے رہیں گے بندہ معاف کر دے گا. اپنی باؤنڈری ایک بنا کے رکھنی چاہیے انسان کو کہ بھائی ایک بار اس نے غلطی کری وہیں سے باؤنڈری ایک بنا دو, ختم, اس کے آگے آنے مت دو اسے. معاف کر دیا ٹھیک ہے, معاف کر دیا ٹھیک ہے, لیکن پہلے جیسی بات کچھ بھی نہیں ہے.
2: یہی ہم کہنا چاہ رہے ہیں. چلیں جی, بہت بہت شکریہ, تھینکس ا لاٹ. ہمارا ٹائم بالکل ختم ہو گیا ہے, بہت زبردست پوائنٹ, تھینک یو جی, تھینک یو جی, اللہ حافظ. اچھا جی, تو معافی کی ڈیفینیشن یہ ہوتی ہے کہ آپ یہ سوچ کے اگلے کی جو بھی غلطی ہوتی ہے اس کو معاف کرتے ہیں کہ میں نے بدلہ نہیں لے رہا ہے آپ پہ. اس صورت میں بھی جب آپ استطاعت رکھتے ہو, ہاں استطاعت رکھ سکتے ہو کہ آپ بدلہ لے سکتے ہو, لیکن پھر بھی آپ بدلہ نہیں لو گے اگلے کو, آپ اس بات پہ مطلب جس اگر آپ کو کسی نے تانا دیا تو آپ پلٹ کے تانا نہیں دو گے. اگر آپ کے ساتھ کسی نے غلط کیا ہے تو آپ پلٹ کے اس کے ساتھ ویسا غلط نہیں کرو گے, اور آپ اپنے دل سے اس چیز کو مطلب بھلا دو گے.
3: اچھا ایک اور چیز یہ کہ معافی کا مطلب ہرگز یہ نہیں ہوتا کہ جو ہوا وہ ٹھیک تھا, جو اگلے نے بول دیا وہ جائز تھا, واپس اس کے اوپر ٹرسٹ کر لیں یا اس شخص کو واپس اپنی زندگی میں جگہ دیں.
2: اس سے بڑا بالکل بھی نہیں, دنیا میں کوئی ہے ہی نہیں.
3: تبھی بولا گیا ہے سنبھل کر چلو, رشتے داریاں بھی ایک لیول پر نبھاؤ.
2: ایگزیکٹلی, بالکل ایسے ہی. اچھا ایک بھائی نے میسج کیا تھا, پھر انہوں نے دوبارہ اس کو ہائی لائٹ کر کے بولا یہ میسج. تو السلام علیکم سسٹر محمد شین صفا, امید ہے آپ دونوں خیریت سے ہوں گی. صفا میڈم, مجھے پرسوں املی اور آلو بخارے والی شربت ملا اور بہت ہی اچھا تھا ماشاء اللہ, اور کاش آپ تک پہنچا پاتا. آئی ول فار گیو دا پرسن فار دا سیک آف اللہ, یس, اینڈ ناٹ کیپ دا ریلیشن دا سیم بفور, اونلی ہیلو ہائی ٹاٹا بائی بائی.
3: بالکل یہ کرتی ہوں,
2: بالکل ایسا ہی ہے بھائی, مطلب اللہ تعالیٰ کے لیے معاف کرتے ہیں ویسے تھوڑی معاف.
3: سچ میں میں کبھی کسی کو درگزر کرتی ہوں نا تو میرے دماغ میں پہلا میرے اپنے منہ سے یہ نکلتا ہے کہ میں نے آج کسی کی غلطی معاف کی, اللہ تعالیٰ میرے گناہوں پہ پردہ ڈالے گا.
2: Exactly ایسے ہی, اور میں یہ سوچتی ہوں کہ اگر واقعی اللہ تعالیٰ کا خیال آپ کے دماغ میں نہ ہونا اور یہ والی چیز نہ ہونا,
3: کھا جائیں میں دوسرے کو, کھا جائیں
2: تو مطلب میں تو بوٹیاں کر دوں گی. السلام علیکم میم ان صفا جی, جہاں پر رشتوں کی بات آتی ہے نا تو کچھ رشتوں کو حد سے زیادہ اہمیت دیتے ہیں یا اس مقام پہ رکھتے ہیں کہ ان سے غلطی ہو نہیں سکتی اور ہماری ایکسپیکٹیشنز फेल हो जाती हैं। अच्छा पूरा नहीं पढ़ सकूंगी, काफ़ी लंबा है। ये था कि इसका रियाज अहमद का, रियाज बहुत बहुत शुक्रिया आपका, मैं वैसे ऑफ ईयर पढ़ लूँगी। इसके अलावा जी हमारे पास मैसेज, मुबीन बुखारी बहुत कुछ कह रहे हैं, तौफीक भी कह रहे हैं, नसीम ने कहा अस्सलाम वालेकुम दादी अम्मा। अच्छा मुझे तो ये कहते ही नहीं भाई, मतलब मुझसे तो कोई ताल्लुक ही नहीं है इनका, ये वाला सीन है। मैं माफ़ नहीं करूँगी इस बात पर नसीम आपका। चले रीज के साथ हमें लेनी है इजाजत,
3: अपना ढेर सारा ख्याल रखें और सुनते रहें FM 107 दिल से देसी।
2: अल्लाह हाफिज़।

0: सितारे उतरेंगे मैदान में, अजमत की जुस्तजू में, टीमें टकराएंगी टॉप पोजीशन के लिए, और जोश ऐसा जो आखिरी सीटी तक थमने ना पाया, थमने ना पाया। दोहा बैंक स्टार्स लीग सिर्फ अलकास के इनक्रिप्टेड चैनल्स और शू प्लेटफॉर्म पर।
1: आप सुन रहे हैं FM 107, FM 107,
2: दिल से देसी।
3: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है, और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए। इसलिए FM 107 लाया है एक ऐसा शो जहां बच्चे कुरान को बेहतर तरीके से समझ सकें। तो सुनिए कुरान फॉर किड्स आरजे तलहा के साथ।
4: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। कुरानी ज़बान सीखने की ख्वाहिशमंद, इसी तरह कुरान से मोहब्बत रखने वाले हमारे प्यारे बच्चों, हमारे साथ सुनने वाली तमाम जो है ना मुरब्बियान, प्यारे अम्मी अब्बुओं को तहे दिल से मुबारकबाद। आपका दोस्त तलहा अशरफ जमान के साथ आप सुनते हैं आपका यह हफ्तावार प्रोग्राम कुरान फॉर किड्स। इस प्रोग्राम में हम हमारे नन्हे दोस्तों को ये कहना चाहते हैं कि देखो, ये कुरान आप और हम सब से मुखातिब है। यूँ नहीं कि आप बच्चे हैं तो भाई कुरान में हमारे लिए क्या है, कुरान तो वो बड़ों के लिए है। नहीं नहीं, ऐसी कोई बात नहीं है। कुरान आपसे भी मुखातिब है, कुरान आपको भी बहुत कुछ सिखाना चाहता है, बताना चाहता है। तो आओ बच्चों, हमारे इस प्रोग्राम में हम आपको बताएंगे कि कुरान में आपके लिए क्या एक ख़ज़ाना है। ख़ज़ाना ही ख़ज़ाना है, ये सोना चांदी से भी बढ़कर इस ख़ज़ाने की कीमत है। तो नन्हे दोस्तों, आज के टॉपिक के हवाले से शुरू में ही सवाल करते हैं, क्या आपने ये कहा है कभी, ये मुझसे नहीं हो सकता, मैं नहीं कर पाऊँगा? ज़रूर कहा है। कभी होमवर्क मुश्किल लगता है, कभी नमाज भारी लगती है, कभी दिल कहता है कि मैं थक गया हूँ। हाँ जी, कुरान हमें एक बहुत ही प्यारी बात बताता है, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। अच्छा, इस आयत का मतलब क्या बनता है, यानी आयत हमें क्या बताना चाहती है? यानी अल्लाह कभी भी किसी को उसकी ताकत से ज्यादा बोझ नहीं देते। इसका मतलब ये है कि जब अल्लाह तुम्हें कोई काम करने को कहते हैं तो अल्लाह ये भी जानते हैं कि तुम वो काम कर सकते हो। प्यारे बच्चों, अल्लाह ने हमें बनाया है, अल्लाह हमें जानते हैं, वो हमारे दिल, हमारी ताकत और हमारी कमजोरी सब जानते हैं। अगर अल्लाह हमें कहते हैं सच बोलो तो इसलिए कि हम सच बोल सकते हैं, और अगर अल्लाह हमें कहते हैं अच्छे काम करो तो इसलिए कि हम अच्छे बन सकते हैं, और अगर कभी कोई काम मुश्किल लगे तो अल्लाह हमें अकेला नहीं छोड़ते, वो हमें हिम्मत भी देते हैं और मदद भी करते हैं। बच्चों, आज की आयत ये हौसला देने के लिए है, आपके हौसला को मजीद बढ़ाने के लिए है। ये हमें कहती है कि तुम कर सकते हो, अल्लाह तुम्हारे साथ है। तो आज के प्रोग्राम में ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, इस आयत से हम ये सीखने की कोशिश करेंगे कि दरअसल अल्लाह हमसे क्या चाहते हैं, मुश्किल वक्त में हमें क्या करना है, अपने दिल को मजबूत कैसे बनाना है। तो हाँ जी, अपने दिल को ओपन करो, खोलो, इस तरह कुरान के इस खूबसूरत पैगाम को सुनने के लिए, कबूल करने के लिए तैयार हो जाओ। अल्लाह पर यकीन रखो, अल्लाह तुम्हें कभी अकेला नहीं छोड़ेंगे। मिलते हैं प्रोग्राम के अगले हिस्से में बस एक छोटे से ब्रेक के बाद।
3: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है, और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے۔
4: ویلکم بیک سامعین، میرے پیارے بچوں، آپ سب کو ایک مرتبہ پھر پروگرام قرآن فار کڈس میں خوش آمدید کہتے ہیں۔ اب ایک مرتبہ پھر آہستہ آہستہ سانس لو اور دل کو یعنی اس طرح خاموش کر لو، چونکہ ہم قرآن کی ایک بہت ہی پیاری آیت سننے والے ہیں اور اس کی اس آیت کے حوالے سے ہم نے پہلے بھی کہا ہے، ویسے اب جو ہے نا ایک مرتبہ پھر ہم اس آیت کو پڑھتے ہیں۔ میرے ساتھ پڑھنے کی کوشش کرو بچوں، لا یکلف اللہ نفسا الا وسعہا۔ ٹھیک ہے، ماشاءاللہ ماشاءاللہ، جنہوں نے میرے ساتھ یہ آیت پڑھی ان کے لیے اللہ سبحانہ وتعالی خیر عافیت کا فیصلہ کرے اور انہیں جو ہے نا اور بھی ہمت بڑھا دے ان کی اور تمام تر مشقتیں دور کر دے۔ ایک مرتبہ پھر میرے ساتھ پڑھ لو، لا یکلف اللہ نفسا الا وسعہا۔ ٹھیک ہے نا، تو یہ آیت یعنی ہمیں بتاتی ہے کہ ارے زندگی میں جو مشکلات درپیش ہیں آتی ہیں اس کے لیے گھبراؤ نہیں، چونکہ تم اسے برداشت کر سکتے ہو، تم اسے سہنے کی طاقت رکھتے ہو، اسی وجہ سے اللہ نے یہ حالات تمہارے لیے لائے ہیں۔ ویسے اگر کوئی مشکل آئے تو تم ضرور اس کو سنبھال سکو گے، یہ ہمت تمہارے اندر ضرور رہنی چاہیے اور اللہ پر یہ توکل ضرور ہو، کیونکہ اللہ تمہاری طاقت جانتے ہیں، تمہارا دل جانتے ہیں اور تمہاری کوشش بھی دیکھتے ہیں۔ اللہ ہم سے وہی کام چاہتے ہیں جو ہم کر سکتے ہیں، اگر کبھی تھک جائیں یا بھول جائیں یا غلطی ہو جائے تو اللہ ہم پر رحم تو ضرور کریں گے، لیکن کوشش تو ہماری اپنی طرف سے ضرور ہونی چاہیے۔ اس میں اگر غفلتی نہ ہو، لاپرواہی نہ ہو، تو باذن اللہ تعالی ہمارا کام جو ہے نا مزید اس میں ترقی آتی جائے گی۔ تو بچوں، قرآن ہمیں بتاتا ہے کہ اللہ کا دین ہماری بوجھ نہیں بلکہ ہمارے دلوں کے لیے دوا ہے۔ اگر کوئی بیمار ہو تو اللہ آسانی دیتے ہیں، اگر کوئی سفر میں ہو تو اللہ سہولت دیتے ہیں، اور اگر کوئی بھول جائے تو اللہ معاف کر دیتے ہیں۔ اللہ کا دین آسانی کا دین ہے، سختی اور مشقت کا نہیں۔ اللہ اپنے بندوں سے وہی چیز مانگتا ہے جو وہ کر سکتے ہیں، ہم اپنی طرف سے کوشش بھی کرتے رہیں۔ اور سورۃ البقرہ کی جو آخری آیات ہیں ان میں جو دعا مذکور ہے اس کا بھی اہتمام کریں، چونکہ اس کی بھی اپنی فضیلت ہے۔ اے ہمارے رب، اگر ہم بھول جائیں یا غلطی کر بیٹھیں تو ہمیں سزا نہ دینا۔ ربنا لا تؤاخذنا ان نسینا واخطأنا، اور ہم پر وہ بوجھ نہ ڈالنا جو ہم سے پہلے لوگوں پر ڈالا گیا تھا۔ ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا۔ ربنا، اے ہمارے رب، ہم پر وہ ذمہ داریاں اور مصیبتیں نہ ڈالنا جو ہم برداشت نہ کر سکیں۔ ولا تحملنا ما لا طاقت لنا به، ہمارے گناہوں کو مٹا دے۔ واعف عنا، ہماری کمزوریوں پر پردہ ڈال دے، ہم سے بھلائی کا معاملہ فرما، تو ہی ہمارا مالک اور ہمارا سہارا ہے۔ بس ہمیں ان لوگوں پر کامیاب فرما جو تیرے دین کا انکار کرتے ہیں اور تیرے رسول کو جھٹلاتے ہیں۔ واعف عنا واغفر لنا وارحمنا، انت مولانا فانصرنا على القوم الكافرين۔ سامعین کرام، جب یہ آیت نازل ہوئی کہ اگر تم اپنے دل کی بات ظاہر کرو یا چھپاؤ اللہ اس کا حساب لے گا، وَإِن تُبْدُوا مَا فِي أَنفُسِكُمْ وَتُخْفُوهُ يُحَاسِبْكُم بِهِ اللَّهُ، تو مسلمانوں کو یہ بات بہت بھاری لگی، کیونکہ وہ سمجھے کہ دل میں آنے والے خیالات پر بھی گرفت ہوگی۔ تب اللہ نے پھر اگلی آیت نازل فرمائی، اللہ کسی جان پر اس کی طاقت سے زیادہ بوجھ نہیں ڈالتا، لا یکلف اللہ نفسا الا وسعہا، یعنی اللہ تمہیں وہی حکم دیتا ہے جو تمہاری طاقت کے اندر ہے، اور تمہیں تنگی میں ڈالنا اس کا مقصد نہیں۔ در حقیقت اللہ کے احکام روح کے لیے غذا ہیں، دل کے لیے دوا ہیں، اور زندگی کو نقصان سے بچانے والی ڈھال ہیں۔ اللہ نے ہمیں جو کچھ حکم دیا ہے وہ رحمت اور بھلائی کی وجہ سے دیا ہے۔ پھر اللہ نے فرمایا، ہر انسان کو اس کی نیکی کا فائدہ ملے گا اور اس کے برائی

0: इसलिए मैं उसे छोड़ देता हूँ। वो फिर दलील में ये कुरानी आयत बताते हैं, माज़ल्लाह ये कोई बात बनी, अल्लाह ने ये जिम्मेदारी दी है नमाज जमात के साथ पढ़ने की, ये समझ कर ही कि बंदा ये सही से इस जिम्मेदारी को निभा सकेगा, अगर वो नहीं निभाता तो उसमें सुस्ती है। कुरान हमें ये सिखाता है कि अगर शरीयत ने किसी काम में रियायत या छूट नहीं दी तो उसका मतलब ये कि अल्लाह जानते हैं ये काम हमारी ताकत के अंदर है। असल मसला ये नहीं होता कि हम नहीं कर सकते, बल्कि अक्सर ये होता है कि हम पूरी कोशिश नहीं करते, हम दिल से मेहनत नहीं करते, हिम्मत कमज़ोर हो जाती है और जल्द हार मान लेते हैं। इसीलिए कुरान हमें कहता है कि अल्लाह किसी जान पर उसकी ताकत से ज़्यादा बोझ नहीं डालता, यानी यह आयत हमें सुस्त होने की इजाज़त नहीं देती, हमें अपनी ताकत जगाने का पैगाम देती है। यह आयत हमें कहती है कि अपनी कोशिश बढ़ाओ, अपनी हिम्मत मजबूत करो और फिर देखो कि तुम क्या कुछ कर सकते हो। समझने के लिए जब इंसान वाकई दिल से मेहनत करता है तो वो खुद देख लेता है कि ये काम उसके बस में था। तो अल्लाह सुब्हानहु तआला लापरवाही, गफलत और सुस्ती से हमारी हिफाजत फरमाए और हमें चुस्ती और मजीद जो है ना तवानाई अता फरमाए, चाहे वो ईमानी दीन के अहकाम पर चलने के हवाले से हो, अपने रोज़मर्रा ज़िंदगी के दीगर उमूर के साथ उसका ताल्लुक़ हो, तमाम तर उमूर में अल्लाह सुब्हानहु तआला हमें जो है ना नशात और फुल एक्टिव बना दें। आमीन या रब्बल आलमीन। मिलते हैं प्रोग्राम के अगले हिस्से में एक छोटे से ब्रेक के बाद।
1: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए।
0: सामिनकराम, आज जिस आयत के हवाले से हमारी गुफ्तगू हो रही थी, क्या आपको पता है कि वो कुरान की उन आयतों में से है जो हमें अल्लाह की खास हिफाजत में ले लेती है, और इसके हवाले से रसूल अल्लाह सल्लम की खास हदीस है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स रात को सूरह अल-बकरा की आखिरी दो आयतें पढ़ ले वो उसके लिए काफ़ी हो जाती हैं। काफ़ी हो जाती है, यानी इसका क्या मतलब है? अल्लाह उसे खौफ से बचा लेते हैं, बुराई से बचा लेते हैं, शैतान से महफूज रखते हैं। अच्छा जी, और एक और बहुत खूबसूरत हदीस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे सूरह अल-बकरा की आखिरी आयतें अल्लाह के अर्श के नीचे खजाने से दी गई हैं, यानी अल्लाह के अर्श के नीचे मौजूद खजाने से दी गई हैं। यानी ये आम आयतें नहीं, ये आसमान के खास तोहफे हैं। एक और हदीस में आता है कि अगर किसी घर में ये दो आयतें पढ़ी जाएं तो शैतान उस घर के करीब भी नहीं आता, यानी जहां ये आयतें वहां हिफाजत, वहां सुकून, वहां अल्लाह की रहमत। तो ज़रा तसव्वुर कीजिए कि अगर कोई बेटा ये बात कह रहा है कि मुझे परेशान, मैं बड़ा परेशान हूँ, डिप्रेशन का शिकार हूँ, तो हमें उस इस सूरत हाल में किस तरह जो है ना हैंडल करना है। अगर बच्चा कह रहा है कि मुझे डर लग रहा है, मुझे रात को सोने जाता हूँ नींद के वक्त मुझे डर लगता है, काफ़ी मैं डिप्रेशन के शिकार हूँ, कल एग्ज़ाम में क्या करूँ, मुझे कुछ पता नहीं, मुझे नींद नहीं आ रही, तो हमें क्या कहना है? हाँ जी, अगर तुम्हें कुछ इस तरह की परेशानियां हैं तो ज़रूर ये दो आयतें पढ़ लो सूरह बकरा की। देखो इससे अगर तुम जब पढ़ते हो ना तो तुम्हें जो है ना एक काफ़ी सुकून और इत्मीनान और इस तरह जो है ना अल्लाह ताला की हिफाजत मिलती है। इससे बढ़कर और किसकी हिफाजत हो सकती है? तो ज़रूर ये आयत पढ़ लो। और इन आयात में एक ख़ास जो हिस्सा है जिस पर हमारे आज की तवील गुफ्तगू हुई और हमने बच्चों को समझाने की कोशिश की, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, ये वाला हिस्सा है और इसमें पूरी जो है ना रूहानी ताकत, रूहानी ग़िज़ा सब कुछ है कि हमें हिम्मत नहीं हारना, सिर्फ आगे बढ़ना है, और अल्लाह ताला अगर हमें कोई राह और कोई रास्ता दिखा रहे हैं तो हम उस राह रो उस राह पे चलने की ताकत भी अल्लाह ने हमें दी है, सिर्फ आगे बढ़ें, पीछे मुंह मोड़ने की ज़रूरत नहीं। प्यारे बच्चों, जब आपको डर लगे, दिल घबरा जाए, तो इन दो आयात का ख़ास एहतमाम करूँ। ये दो आयतें आपकी ढाल हैं और इन आयतों में एक ख़ास हिस्सा है, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। तो इसका जो खुलासा हमने आपको बताने की कोशिश की کہ اللہ ہمیں جو ہے نا اللہ نے ہمیں جتنی طاقت دی ہے اسی کے حساب سے ہمیں اعمال اور احکام بھی دیے ہیں, اور جو ہمیں اپنے کمزوری کی وجہ سے, اور یہ آیت کمزوری کو نہیں بلکہ یعنی طاقتور بننے کو اور پھر ہمت کو بڑھانے کی طرف جو ہے نا ہمیں اور بھی انسپائر کرتی ہے. اللہ سبحانہ وتعالی ہمیں قرآن کی جو آیات ہیں انہیں صحیح سے سمجھنے کی توفیق عطا فرمائے. تو اب بچوں, تو میرے ساتھ ایک مرتبہ پھر وہ آیت پڑھ لو جس کے حوالے سے ہماری یہ گفتگو, یہ حلقہ ہے. لا یکلف اللہ نفسا الا وسعها. یاد رکھنا, ہم کمزور نہیں بلکہ اگر ہمیں کوئی ذمہ داری ملی ہے تو ہم اس کے طاقت رکھتے ہیں, اس کے جو ہے نا صحیح اس پر اتر سکتے ہیں. اسی وجہ سے ہمیں یہ حکم دیا گیا ہے, ہمت نہ ہارو, آگے بڑھو اور یقین رکھو کہ اللہ ہمارے ساتھ ہیں, اور جہاں اللہ ساتھ ہو وہاں خوف نہیں, وہاں ہمت ہوتی ہے, ہمت اور ہمت. اور اسی ہمت کے ساتھ ایک مرتبہ پھر ملاقات ہوگی, بریک کے اس پار جڑے رہیے ہمارے ساتھ.
1: قرآن صرف ایک کتاب نہیں, یہ اللہ کا کلام ہے. یہ ہمیں بتاتا ہے کیا صحیح ہے, کون سا راستہ بہتر ہے, اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے. بچپن سے ہم نے قرآن پڑھا, تلاوت کی, لفظ دہرائے, لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں, جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے.
0: سمجھ گرام پروگرام کے اس حصے میں اب آتے ہیں والدین کی طرف. یہ صرف بچوں کے لیے نہیں بلکہ بڑوں کے لیے بھی ایک اہم آئینہ ہے یہ آیت, کہ اللہ کسی جان پر اس کی طاقت سے زیادہ بوجھ نہیں ڈالتا. لا یکلف اللہ نفسا الا وسعها. تو یہ آیت ہمیں یہ بتاتی ہے کہ ہم دین میں جو چاہے چھوڑ دے اور جو چاہے کر لے, یہ صحیح نہیں. یہ آیت ہمیں بتاتی ہے کہ اللہ جانتے ہیں کہ ہماری اولاد کیا کر سکتی ہے, اور اسی لیے ان پر نماز, اخلاق, سچائی اور ذمہ داری رکھی ہے, کیونکہ سب ان کی طاقت کے اندر ہیں. مسئلہ وہاں پیدا ہوتا ہے جب ہم یا بچے اس آیت کو غلط طریقے سے سمجھ لیتے ہیں. اچھا, بچہ نماز نہیں پڑھنے جا رہا اور وہ سستی کی وجہ سے ایسے ہی سویا ہوا ہے, اور پھر ہم سوچ رہے ہیں کہ ہاں اب کیا کہیں, بچہ جتنی اس کی ذمہ طاقت ہے اتنا ہی وہ کرے گا, اب کیا اسے نماز کو جانے کے لیے کہیں, یہ وہ. نہیں, یہ ذمہ داری ہم پر ہے کہ ہمیں ان کو نماز کے لیے ترغیب دینی ہے, نماز کے لیے کہنا ہے, اور پھر انہیں بھیجنا ہے, اور یہی ہمارے نجات کے لیے سبب بنیں گے. تو اس وجہ سے ہمیں اپنی جو ہے نا اولاد کا خاص خیال رکھنا ہے اس زاویے سے, اور اس آیت کی کوئی غلط تعویل کر کے اس کے غلط طریقے سے بیان نہیں کریں کہ اگر مشکل ہے تو چھوڑ دو. نہیں نہیں نہیں, قرآن یہ نہیں کہتا. قرآن کہتا ہے کہ کوشش کرو, محنت کرو اور بھروسہ رکھو, کیونکہ اللہ نے تمہیں اتنی طاقت دی ہے. پیارے والدین, اسلام کا قانون نہ سخت ہے, نہ ظالم, نہ ظلم کا کوئی مقام ہے اس اسلام میں, بلکہ اسلام میں تو عدل ہی عدل ہے, اور اللہ العدل ہیں, اور اسلام اسی عدالت کو قائم کرنے کے لیے ہی آیا ہے. اللہ نے مسافر کو روزہ چھوڑنے کی اجازت دی, بیمار کو آرام دیا, کمزور کو رعایت دی, مجبور کو سہولت دی, کیونکہ اللہ رحم کرنے والے ہیں. لیکن یہ رعایتیں اللہ دیتے ہیں, ہم خود نہیں گھڑتے. ہم یہ نہیں کہہ سکتے مجھے اچھا نہیں لگتا اس لیے چھوڑ دیا, بلکہ ہمیں دیکھنا ہوتا ہے کہ اللہ نے اس حالت میں رعایت دی ہے یا نہیں. اگر دی ہے تو قبول کرو, اگر نہیں تو ہمت کرو. اور بچوں کے ساتھ بھی یہی اصول ہے, بچوں پر حد سے زیادہ دباؤ نہیں مگر ذمہ داری ضرور, ہر وقت ڈرانا نہیں مگر نظم تو ضرور اس کا خاص خیال رکھنا ہے, نظم و نسق کا. قرآن کو جو ہے نا اپنا سہارا بنائیں, بچے کے دل میں اعتماد پیدا کریں. یاد رکھیں, بچے اگر سیکھ رہے ہیں تو وہ کر سکتے ہیں, اور اگر گر جائیں تو دوبارہ بھی اٹھ سکتے ہیں, کیونکہ اللہ نے انہیں اس طرح کی طاقت دی ہے, انہیں قابل بنایا ہے, اور اس وجہ سے اگر کوئی احکام ہے تو اس کی پابندی بھی لگائی گئی ہے. لا یکلف اللہ نفسا الا وسعها کا یہی ہے اصل پیغام. تو ایک چھوٹے سے بریک کے بعد ملاقات ہوتی ہے ایک مرتبہ پھر پروگرام کے اختتامی مرحلے میں. جڑے رہیے ہمارے ساتھ.
1: قرآن صرف ایک کتاب نہیں, یہ اللہ کا کلام ہے. یہ ہمیں بتاتا ہے کیا صحیح ہے، کون سا راستہ بہتر ہے، اور مشکل وقت میں کیسے صبر اور

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: FM 107 टाइम चेक। राइट दोस्तों, टाइम फॉर द टाइम चेक और इस वक्त हमारे स्टूडियो क्लॉक में बज रहे हैं 5:01।
2: आप सुन रहे हैं विमेन वेलनेस आरजे नाजिया के साथ सिर्फ FM 107 पर, दिल से देसी।
1: राइट दोस्तों, सलाम आदाब, वेरी वेरी गुड इवनिंग। उम्मीद करें आप सभी लोग खैरियत से होंगे। मैं हूं नासिया आपके साथ और आप सभी को वेलकम कहेंगे इस शो में जिसका नाम है विमेन वेलनेस। वेल, एक ऐसा शो जहां हम ख्वातीन की सेहत से रिलेटेड इम्पॉर्टेंट टॉपिक्स पर बात करते हैं। हम चाहते हैं कि आप हेल्दी रहें, इन्फॉर्म्ड रहें। वेल, आज का हमारा एपिसोड बहुत ही इंटरेस्टिंग है क्योंकि आज बहुत ही कमाल के टॉपिक पर बात होने वाली है और ये टॉपिक है आपकी गट से जुड़ा, आई मीन गट हेल्थ, यानी हमारी डाइजेस्टिव हेल्थ। वैसे अक्सर देखा जाता है कि जो ब्लोटिंग है, गैस है, कॉन्स्टिपेशन है, एसिडिटी है या और दूसरे डाइजेस्टिव डिस्कम्फर्ट जैसी प्रॉब्लम्स जो भी हम सब सामने जो हम फेस करते हैं वो हम उस तरह से सीरियसली नहीं लेते। लेकिन क्या एक और बड़ी बात आप जानते हैं कि हमारा गट सिर्फ डाइजेशन ही नहीं बल्कि हमारे मूड, हमारी एनर्जी, हमारे हॉर्मोन्स और हमारी स्किन हेल्थ को भी अफेक्ट करता है ना? बहुत ही इंटरेस्टिंग बात। और अब सवाल आपके जहन में होगा कि कैसे, तो चलिए इस कैसे का जवाब आज हम तलाश करेंगे। और इस सवाल का जवाब देने के लिए हमारे साथ हमारे बीच इस एपिसोड में मौजूद हैं डॉक्टर जमन आतिफ। आपको वेलकम कहना चाहूंगी FM 107 पे। आप जनरल फिजिशियन हैं, नसीम मेडिकल सेंटर से आपका ताल्लुक है, तो पहले तो आपको वेलकम कहेंगे इस एपिसोड पे। कैसी हैं डॉक्टर?
3: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम।
3: थैंक यू सो मच फॉर हैविंग मी हियर टुडे।
1: बिल्कुल डॉक्टर,
3: मैं नसीम मेडिकल एंड सर्जिकल सेंटर से हूँ और वहाँ पर कैजुअलिटी डिपार्टमेंट के अंदर मैं ड्यूटी करती हूँ और आई एम अ जनरल फिजिशियन देयर एंड आई एम वर्किंग फॉर लास्ट मे बी 3.5 years इन कतर दोहा एंड लाइक सिंस लास्ट 2 years, मोर देन 2 years आई एम विद नसीम सर्जिकल एंड मेडिकल सेंटर।
1: ओह नाइस, माशाल्लाह। अच्छा डॉक्टर, क्योंकि आज हमारा टॉपिक इज़ अबाउट वुमेन्स गट हेल्थ, तो सबसे पहले आपसे मैं ये जानना चाहूँगी कि हमें बताइए कि वुमेन को जो ब्लोटिंग या फिर डाइजेस्टिव इशूज़ होते हैं वो कहीं ना कहीं मेल के मुकाबले में ज़्यादा होते हैं, तो इसके क्या रीज़न्स हैं?
3: इसके वेरियस रीजंस हैं। एक तो मेजर जो डिफरेंस आ जाता है वो वुमेन हेल्थ का, लाइक इस वजह से एक डिफरेंस है ये गट हेल्थ की जो आप बात कर रही हैं, क्योंकि वुमेन की जो पूरी मेंस्ट्रुएशन साइकिल है थ्रू आउट द मंथ, जो कि हार्मोनल फ्लक्चुएशंस और जो जो चेंजेस एक वुमेन को फेस करनी पड़ती हैं सिंस द प्यूबर्टी स्टार्ट्स, तो उसकी वजह से बहुत ज़्यादा मेजर चेंजेस आती हैं गट हेल्थ पर भी और ओवरऑल मूड चेंजेस और डिफरेंट यू नो बॉडी चेंजेस एक कोई भी फीमेल जो है वो महसूस कर सकती है। तो क्योंकि जो हार्मोन्स होते हैं वो फीमेल हार्मोन्स आर फार मोर बेटर देन द मेल हार्मोन। मेल का कोई फ्लक्चुएशन है ही नहीं थ्रू आउट द मंथ, सेम हार्मोन है और सेम लेवल है उसका, बस एक प्लेट्यू है, सो देर इज़ नो चेंज इन द मेल हार्मोन थ्रू आउट द मंथ, यू वी कैन से। लेकिन जो फीमेल की अगर हम जब बात करते हैं तो उस सूरत में फीमेल की बॉडी में एवरी अदर डे एक हार्मोन का सर्ज और दूसरे का डिक्लाइन होता है, जिसकी वजह से बहुत मेजर चेंजेस बॉडी में देखे जा सकते हैं और ज़्यादातर वुमेन फील करती हैं, जो कि उनके मूड को लेकर, इरिटेबिलिटी को लेकर और टमी और गट हेल्थ को लेकर हमें नज़र आते हैं और खुद लाइक फीमेल खुद एक्सपीरियंस करती हैं, तो लाइक दे कैन नॉट इवन एक्सप्लेन इट बट दे आर फेसिंग, लाइक ईच एंड एवरी वुमेन इज फेसिंग द सेम थिंग, ऑलमोस्ट सेम थिंग हु इज़ इन द यू नो दिस एज ग्रुप, जो कि मेंस्ट्रुएशन वाला एज ग्रुप है।
1: सही, शायद इसीलिए फीमेल्स में ज़्यादा कॉमन है।
3: बिल्कुल।
1: अच्छा डॉक्टर, कई बार ये होता है कि खाना खाने के बाद, थोड़ी देर के बाद जो है वो ब्लोटिंग, इस तरह के इश्यूज जो हैं वो फेस करती हैं फीमेल्स या कोई भी, तो ये कैसे पता चले कि ये नॉर्मल है या फिर कब हमें जो है वो डॉक्टर को कंसल्ट कर लेना चाहिए?
3: جی آپ کا بہت اچھا سوال ہے. نارمل اور کب کنسلٹ کرنا چاہیے اس کے لیے ہمیں ایک ڈفرینس پتہ ہونا ضروری ہے کہ اگر کسی بھی انڈیویجول کو اس طرح سے فیل ہو رہا ہے کہ کوئی اس نے ہیوی میل لیا ہے فار ایگزامپل یا بہت اسپائسی آئلی یا کچھ بھی طرح کا کوئی جنک فوڈ ہے جو کہ مطلب انہیلدی میں ہی آتا ہے اور کبھی کبھار اینی ہاؤ اینی بڈی کین ٹیک اٹ دس از ناٹ سم تھنگ کہ آپ نہیں لے سکتے لیکن اگر آفٹر سم ہیوی میل کوئی آئلی وغیرہ کھانے کے بعد کچھ اس کو سرٹن سمٹمس آ رہے ہیں بلوٹنگ کے یا بہت ابڈومن ٹائٹنس کے یا کچھ بھی کانسٹیپیشن فیل ہو رہا ہے یا سم تھنگ کچھ لوگوں کو ڈائریا ہو جاتا ہے آفٹر سرٹن کائنڈ آف میل تو اس صورت میں اٹس اوکے لائک اس کو معلوم ہے کہ آئی ہیو ٹیکن سم تھنگ لائک دیٹ تو اس کی وجہ سے مجھے یہ ہوا ہے لیکن اگر اس کو کسی بھی انڈیویجول کو ایسا فیل ہو رہا ہے کہ ایون لائک ڈیلی بیسس پر اور کنٹینیوس یعنی یہ چیز کنٹینیوس ہے اور whether she eats like anything or usko is tarah ki symptoms or feelings aa rahi hain so this is something concerning aur sath sath agar unko weight loss ke symptoms hain aur fever ho raha hai uske sath ya diarrhea ho raha hai kabhi constipation ho raha hai altered yani bowel habits hain us surat pe this is something concerning aur must she must consult some you know gastro doctor because ye ho sakta hai ki koi aur pathology piche ho kyunki ye simple like bloating ke case nahi hota
4: صحیح. اچھا انیشلی جب ہم نے پوچھا آپ سے کہ فیمیلز میں زیادہ یہ ایشوز کیوں ہوتے ہیں تو آپ نے کہیں نہ کہیں ہارمونز کا ذکر کیا تو اب میں آپ سے یہ جاننا چاہوں گی ڈاکٹر کہ ہارمونز کس طرح سے ڈائجیشن کو جو ہے وہ افیکٹ کرتے ہیں.
3: جی ایکچولی ہوتا یہ ہے کہ جو تھرو آؤٹ دا منتھ 28 ڈیز سائیکل رفلی ہم کہتے ہیں کہ ایک فیمیل کی ہوتی ہے مینسٹریشن کی تو تھرو آؤٹ دا منتھ جو فرسٹ ہاف آف دا سائیکل ہے فرسٹ 14 ڈیز ہم کہہ سکتے ہیں تو وہاں پر ہمارے پاس ایسٹروجن ہارمون کا سرج آتا ہے ٹھیک ہے وہ لوور سے یعنی ایک سرج دے کر اور پھر واپس سے ڈکلائن ہوتا ہے اور نیکسٹ 14 ڈیز آف دا سائیکل میں پروجیسٹرون ہارمون جو فیمیلس کا ہوتا ہے اس کا سرج آتا ہے تو یہ لائک 14 ڈیز میں ڈفرینٹ ہارمون ہے اور نیکسٹ 14 ڈیز میں ڈفرینٹ ہے تو اس سے بہت ایک میجر ڈفرینس آتا ہے پلس یہ کہ جو فیمیل کا جو گٹ ہے یعنی اسمال انٹیسٹین باؤل جو ہے اور اس کے علاوہ لارج انٹیسٹین میں جو کولون ہے اس کے اندر یہ ہوتا ہے کہ وہ تھوڑا سا انلارجڈ ہے یعنی تھوڑا الانگیٹڈ ہے ایز کمپیئر ٹو دا میل تو اس وجہ سے بھی جو ویسٹ ہے جو ٹاکسنس ہے وہ زیادہ دیر تک اس کو ظاہر ہے ٹریول ٹائم اس کا گٹ میں زیادہ ہے تو جتنا زیادہ یعنی وہ چیز موجود رہے گی انٹیسٹین کے اندر تو اتنا زیادہ سمپٹمس جو ہے فیمیلس فیس کرتی ہیں کیونکہ کمپیریٹیولی اگر میل کے کمپیریزن میں ہم کرتے ہیں اس چیز کو تو فیمیل گٹ سائز جو ہے اس کے لوپس زیادہ ہیں اس کی لینتھ زیادہ ہے as compared to the male plus جو آپ نے ہارمونس والی بات کہی تو ہارمونس کے کچھ ریسیپٹرز ہوتے ہیں جو کہ آپ کہہ لیں کہ ایک طریقے سے گیٹ وے سمجھ لیں سیلس کے عام زبان کے اندر تو وہ ریسیپٹرز جو ہے گٹ کی وال میں موجود ہوتے ہیں ایسٹروجن اور پروجیسٹرون دونوں کے لیے تو جیسے جیسے ہارمون کا جیسے میں نے ذکر کیا کہ فرسٹ ہاف آف دا سائیکل میں ایسٹروجن سرج ہوگا سیکنڈ ہاف آف دا سائیکل میں پروجیسٹرون سرج ہوگا تو اس کے اکارڈنگلی سمپٹمس چینج ہوتے ہیں. اب اگر ایسٹروجن یا پروجیسٹرون کا سرج آ رہا ہے اکارڈنگ ٹو دا ڈے آف دا سائیکل پرٹیکولر ڈے پر تو ایسا ہو سکتا ہے کہ جو فیمیل ہے وہ فیل کر سکتی ہیں کہ ان کو زیادہ بلوٹنگ ہو رہی ہے. اس کا ریزن یہ ہو سکتا ہے کہ ہارمونل ایکشن کی وجہ سے سوڈیم جو ہے نا اور واٹر ریٹینشن ہو جائے گی. تو کبھی کبھار آپ کچھ لائک فیمیلس ایکسپیرینس کرتی ہے وہ بتاتی ہوئی ہے کہ کچھ ڈیز آف دا سائیکل میں ان کی باڈی ایڈیمیٹس یعنی پھولی ہوئی سوجی ہوئی یا سویلنگ کے ساتھ ان کو محسوس ہوتی ہے اور اسی طریقے سے جو کانسٹیپیشن کی کمپلین کرتے ہیں کہ یعنی ان کو لگتا ہے کہ وہ صحیح سے گٹ کو لائک کلین نہیں کر پا رہے جیسے ایوری ڈے بیسس پہ یوزولی ہر بندے کو کرنی چاہیے لیکن نہیں ہو پاتی ان کو پرابلم ہوتا ہے تو اس کی وجہ سے ان کے اوور آل موڈ کے اندر چینج آتا ہے ان کو ہر وقت ایک ڈسکمفرٹ کا سامنا کرنا پڑتا ہے تو بہت ساری چیزیں ہیں جو وہ فیس کر سکتی ہیں اس کو لے کر سلگشنیس ہو سکتی ہے فوکس جو ہے اس کا پرابلم ہو سکتا ہے کیونکہ ان کا جب تک جو گٹ ہے وہ کلین نہیں ہوگا تو اوور آل پوری باڈی کے اوپر اس کا کہیں نہ کہیں افیکٹ دیکھا جا سکتا ہے
4: نظر آئے گا. بالکل صحیح کہا. اچھا ڈاکٹر آج کی لائف میں اگر میں دیکھوں یا ہم دیکھتے ہیں تو اسٹریس بہت ہی کامن ہے یا یہ کہیے کہ اب ہماری زندگی کا حصہ بن ہی چکا ہے تو اسٹریس اور گٹ ہیلتھ کا کیا کنیکشن ہے؟
3: جی بالکل. دیکھیں اسٹریس جو ہے نا وہ ڈائریکٹلی اسی طرح ہارمونل ایکشنز کی وجہ سے ہی ہے کیونکہ یعنی جب کسی بھی انڈیویجول کو اسٹریس کا سامنا ہوتا ہے یہ بھی دیکھا گیا ہے کہ اس جو لوگ کرونک اسٹریس کا شکار ہیں ان کا جو اسٹمک ہے اس میں ایسیڈیٹی ज्यादा होती है रिगार्डलेस ऑफ देयर डाइट लाइक उसकी उसका डाइट से कोई लिंक नहीं होता वो बहुत हेल्दी डाइट भी ले रहे होंगे अपना ख्याल भी रख रहे होंगे ओवरऑल अच्छा एक उनका लाइफस्टाइल होगा बट स्टिल अगर उनका स्ट्रेस एक फैक्टर है यानी उनको बहुत ज्यादा स्ट्रेस हर टाइम पर रहता है तो सूरत में उनका स्टमक जो है ना वो ज्यादा एसिड सीक्रेट करता है जिसकी वजह से जो एक नॉर्मल नॉर्मली तो स्टमक में एसिड होता है दैट इज नॉर्मल फॉर एवरीवन लेकिन अगर स्ट्रेस की वजह से क्योंकि उसका सीक्रेशन बहुत ज्यादा होता है और एनी टाइम होता है तो उसके बाद जो स्टमक की अपनी लाइनिंग है ना वो अफेक्ट होने लग जाती है उसकी वजह से ये होता है कि गैस्ट्राइटिस यानी एसिडिटी और पेप्टिक अल्सर्स ये जो है वो निकल कर आते हैं तो उस तरह के पेशेंट्स फिर तभी सामने आते हैं तो स्ट्रेस अल्सर बोला जाता है इसको तो स्टमक पे डायरेक्टली इस तरीके से जो है ना अफेक्ट करता है
4: बहुत ही अहम मालूमात वेल दोस्तों यहाँ पर जो है वो बातचीत का सिलसिला जारी रहेगा कुछ आप भी पूछना चाहते हैं तो ज़रूर हमारे साथ जुड़ सकते हैं हमारे नंबर्स हैं 666-22-107 या फिर आप कॉल करना चाहें तो भी आप कर सकते हैं नंबर है 443-443-77 आज जिस टॉपिक पे बात हो रही है वो है गट यानी आपकी गट हेल्थ इससे रिलेटेड कोई भी सवाल आप ज़रूर भेजिए और अगर आप चाहते हैं कि आपकी आइडेंटिटी को डिस्क्लोज ना किया जाए तो वो भी हम करेंगे आप सिर्फ अपना मैसेज हमें ड्रॉप कीजिए 666-22-107 पर फिलहाल यहाँ पर बढ़ रहे छोटे से ब्रेक की तरफ वापस आएंगे तो इस डिस्कशन को फर्दर एक्सप्लोर करेंगे जुड़े रहिए हमारे साथ सुनते रहिए शो बने रहिए ओनली ऑन FM 107 दिल से देसी